ज्यों जल दुध भिन भिन काढ़ै चुन हंसला, त्यों देही ते चुन काढ़ै साधु होमै तात। जिनकै प्रीत नाही हर हिरदय, ते कपटी नर नित कपट कमात। तिनको क्या कोई देखवालै,